0: ہے لیکن ہنسے نہ خلق خدا، گرہ جو باندھے تھے باندھے ہوئے قطار چلے، گرہ جو باندھے تھے باندھے ہوئے قطار چلے، اور ہمارا ذکر مکمل نہ ہوگا اس کے بغیر، ہمارا ذکر مکمل نہ ہوگا اس کے بغیر، ہمارے ربط سے مجلس میں ذکر یار چلے، ہمارے ربط سے مجلس میں ذکر یار چلے، کوئی رقیب کی صورت کو دیکھنا، کوئی رقیب کی صورت کو دیکھنا، جس دم ہمارے بعد ہمارا ہی اختیار چلے، ہمارے بعد ہمارا ہی اختیار چلے۔ سلسلے کے آخری شعر کو ملاحظہ کر لیں کہ غذا کے طور پہ مٹی کو جسم سونپ دیا، غذا کے طور پہ مٹی کو جسم سونپ دیا، غرض کی قرض جو مٹی کا تھا اتار چلے، غرض کے قرض جو مٹی کا تھا اتار چلے، جیے تھے جس کے لیے اس پہ مر مٹے انوار، جیے تھے جس کے لیے اس پہ مر مٹے انوار، حیات نو کے لیے زندگی کو وار چلے، حیات نو کے لیے زندگی کو وار چلے۔ بہت بہت شکریہ۔
1: ابھی آپ جناب انوار عباس الہ آبادی کے کلام سے لطف اندوز ہو رہے تھے، اور سامعین، حبیب تنویر کی بے مثال تقریر کی تذکرے اور اس مقدس کلام کی سریلی گونج کے ساتھ اب یہ نشست اپنے اختتام کو پہنچتی ہے۔ اس اردو پروگرام کو آکاشوانی کے پریاگ راج مرکز پر تیار کیا گیا اور آکاشوانی کے لکھنؤ مرکز سے نشر کیا گیا۔ پیشکش تھی پردیپ کمار مشر کی، اور اسی کے ساتھ اپنی میزبان نکہت صدیقی کو اجازت دیں کچھ یوں کہ الفاظ ختم ہوئے مگر جذبات ابھی باقی ہے، ملیں گے پھر کبھی، ابھی کئی ملاقاتیں باقی ہے، الوداع۔
2: میڈیم ویو 292.4 میٹر یعنی 1026 کلو ہرٹز پر یہ آکاشوانی کا پریاگ راج کیندر ہے۔ کچھ ہی پلوں میں آپ سنیں گے سگم سنگیت۔
3: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी।
4: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से।
3: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान।
4: अब घर, दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग।
3: डायल कीजिए 8700014242।
4: नंबर एक बार फिर नोट करें 8700014242।
5: बेटा, ट्रेन रुकने तक यही इंतजार करना, चलती ट्रेन में चढ़ना उतरना बहुत खतरनाक होता है।
6: हाँ माँ, मुझे सब पता है, ट्रेन रुकने के बाद ही प्लेटफॉर्म साइड से उतरूंगा और रेलवे ट्रैक पर कभी नहीं जाऊंगा।
5: अरे वाह, मेरा बेटा तो बड़ा समझदार है। और ये कूड़ा कहाँ डालोगे?
6: डस्टबिन में। स्टेशन साफ रहेगा तभी तो सफर अच्छा लगेगा।
7: एक छोटी सी सावधानी जिंदगी भर की सुरक्षा। सुरक्षित रहें, स्वच्छता अपनाएं और दूसरों को भी जागरूक करें। स्वच्छ रेल परिसर, सुरक्षित रेल यात्रा, उत्तर मध्य रेलवे द्वारा जनहित में जारी।
2: लीजिए सुनिए सुगम संगीत। आज इस कार्यक्रम में हम आपको सुनवा रहे हैं अंशुला सिंह के गाए गीत और भजन। सबसे पहले हम आपको अंशुला सिंह के स्वर में कबीरदास जी की रचना सुनवा रहे हैं।